यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। असम प्रहरीमा नयाँ दुईटा बेटालियन गठन गरिनेछ भनी मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले प्रकाश गर्नुभएको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले हिजो देरगाउँमा अनुष्ठित प्रत्येक जिल्लाका ज्येष्ठ प्रहरी अध्यक्षहरूको सम्मेलनमा अंशग्रहण गरी यो मन्तव्य गर्नुभएको हो। मुख्यमन्त्रीले राज्यिक दुर्योग सहयोग बल र सोदानगर र तोइल क्षेत्र सुरक्षाको निम्ति एउटा विशेष बेटालियन गठन गरिनेछ भनी जानकारी दिनुभएको छ। प्रहरी सम्मेलनमा अंशग्रहण गरी मुख्यमन्त्री डाक्टर शर्माले संगत माध्यमलाई सम्बोधन गरी कतिपय गुरुत्वपूर्ण सिद्धान्तहरू अवगत गर्नुभएको छ। लासित बरफकुन अकादमी कम समयभित्रै पूर्णाङ्ग रूप दिनको साथै यो एकाडेमीलाई राष्ट्रिय मानको अत्याधुनिक प्रशिक्षण केन्द्रको रूपमा निर्माण गर्ने लक्ष्य लिएको छ भनी मुख्यमन्त्रीले भन्नुभएको छ। उक्त संगत मेलमै मुख्यमन्त्री डाक्टर शर्माले असम प्रहरीमा खाली भएका 5,000 अधिक पदमा नियुक्ति दिइने छ भनी प्रकाश गर्नुभएको छ। राज्य कृति शिक्षक पुरस्कार 2026 को निम्ति 15 शिक्षकलाई छनौट गरिएको छ। भोलि शिक्षक दिवसका दिन पाञ्जाबारी स्थित श्रीमन्त शङ्करदेव कला क्षेत्रको श्री श्री दामोदर देव अन्तर्राष्ट्रिय प्रेक्षागृहमा आयोजित कार्यक्रममा शिक्षकहरूलाई यो पुरस्कार प्रदान गरिनेछ। भगवान् श्रीकृष्णको जन्माष्टमी आज राज्यव्यापी परम्परागत रीतिनीतिले हर्षोल्लासका साथ पालन गरिएको छ। जन्माष्टमी उपलक्ष्य राज्यको 17 नामघरहरूको साथै घर घरमा व्यापक आयोजन गरिएको छ। राज्यको चारैतिर कृष्ण

स्पन्दनले गुन्जित भएको छ। उत्तर गुवाहाटीको ऐतिह्यमण्डित दोल गोविन्द मन्दिरमा पनि वर्णाढ्य कार्यक्रमले जन्माष्टमी उद्यापन गरिएको छ। विगत वर्ष जस्तै यसपालि पनि मन्दिरको परम्परागत वैदिक रीतिनीतिले जन्माष्टमीको आयोजन गरिएको छ। दिउँसो लग्न अनुसार मन्दिरको विग्रह मूल मणिकुटदेखि निकालेर पूजाको वेदीमा स्थापन गरी पूजा अर्चना गरिनेछ। साथै दोल गोविन्द मन्दिरमा नाम प्रसङ्ग पनि भएको छ। सत्रनगरी माजुली बरपेटा बटद्रुवा आदिको साथै राज्यका प्रधान प्रधान सत्र र नामघरहरूमा पनि जन्माष्टमी उपलक्षे परिष्कार परिचन्न गरी निर्माण गरेर सजाइएको छ। यता श्री कृष्णको जन्माष्टमी उपलक्ष्य नलबारी जिल्लाको उलाबरीमा पगलादिया खोलाको बीच एक परम्परागत नाउ खेल प्रतियोगिता आयोजन गरिएको छ। राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले जन्माष्टमीको उपलक्ष्यमा सर्वसाधारणलाई शुभेच्छा ज्ञापन गर्नुभएको छ। राजस्व र दुर्योग व्यवस्थापन साधारण प्रशासन आदि विभागका मन्त्री केशव महन्तले हिजो कलियाबरदेखि नुमोलीगढसम्म निर्माण हुने काजिरङ्गा एलिभेटेड करिडोरको निर्माण कार्यसँग जडित विभिन्न प्रक्रिया र प्रस्तुतिमूलक कामकाजको अग्रगति सन्दर्भमा विस्तृत रूपमा छलफल गर्नुभएको छ। कलियाबरसम्म जिल्ला आयुक्त कार्यालयमा अनुष्ठित बैठकमा कलियाबर पथ सुरक्षा व्यवस्थासँग जडित विभिन्न दिशहरूको पनि पर्यालोचना गर्नुभएको छ। उहाँले राष्ट्रिय राजमार्गको विभिन्न स्थानमा सृष्टि भएको भत्केका र खाल्टाहरूलाई अति चाँडै मेरामती गर्ने पनि निर्देश दिएको कुरालाई उल्लेख गर्नुभएको छ। सिल्चर पौर निगमको चुनाव 3 अक्टोबरमा अनुष्ठित हुनेछ। उक्त दिन बिहान 7 बजेदेखि बेलुकी 4 बजेसम्म मतग्रहण अनुष्ठित हुनेछ। यसको निम्ति औपचारिक प्रक्रिया सुरु भएको छ। पौर निगमको 42 वार्डको चुनावको परिप्रेक्ष्यमा इच्छुक प्रार्थीहरूले सरकारी बन्दको दिनको 11 बजेदेखि बेलुकी 3 बजेसम्म पनि मनोनयनपत्र सङ्ग्रह गर्न सक्नेछन्। मनोनयनपत्र दाखिलको अन्तिम दिन हो 11 सितम्बर। श्रीभूमि जिल्लाको आयुक्त कार्यालयको सभाकक्षमा हिजो जिल्लाका कृषकहरूको निम्ति मल बिक्री र वितरण व्यवस्थाको अधिक सजिलो र प्रजुक्ति निर्भर गर्नको निम्ति एउटा मोबाइल एप्लिकेसन उद्घाटन गरिएको छ। जिल्ला आयुक्त प्रदीप कुमार द्विवेदीले यो एपलाई उद्घाटन गरेपछि जिल्लाका कृषकहरू उपकृत हुनेछन् भनी आशा प्रकाश गर्नुभएको छ। जोरहाट जिल्लाको क्रिया संस्थाको उद्योगमा आज 60 एटिपिए सिल फुटबल प्रतियोगिता सुरु भएको छ। जोरहाट स्टेडियममा अनुष्ठित हुने आजको उद्घाटन खेलमा जोरहाट भिक्टोरिया क्लब र एनआरएल फुटबल क्लबमाझ अनुष्ठित हुनेछ। खेल दिउँसो 2:30 बजेदेखि सुरु हुनेछ। सुन्दै हुनुहुन्छ समाचार पुरा भयो।

सबै श्रोताबिन्दलाई हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा साथै भास्कर दाहाल हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडिया मेपको 411.5 मिटर, 729 किलोहर्ट साथै 101.6 मेगाहर्समा। सबै श्रोताबिन्दलाई आज कृष्ण जन्माष्टमी उपलक्ष्यमा हार्दिक

स्वागत जनाउँदैछु र श्रोताबिन कार्यक्रम सुरु गर्दैछु। कृष्ण जन्माष्टमीको एक वार्ताद्वारा र वार्ताको शीर्षक छ हिन्दू धर्ममा श्रीकृष्ण जन्माष्टमीको महत्त्व। यस शीर्षकमा यो वार्ता। वार्ता पाठ गर्दैछु म दीपामणि शर्माले। श्रीकृष्ण जन्माष्टमी भगवान् श्रीकृष्णको जन्म उत्सव हो। हिन्दू धार्मिक परम्परा अनुसार भगवान् श्रीकृष्णको जन्म भाद्र कृष्ण पक्षको अष्टमी तिथिका दिन भएको मानिन्छ। यही कारण यस पर्वलाई कृष्ण जन्माष्टमी, श्रीकृष्ण अष्टमी अथवा जन्माष्टमी भनेर चिनिन्छ। भगवान् श्रीकृष्णलाई हिन्दू धर्ममा भगवान् विष्णुको आठौँ अवतारको रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ। उहाँको जीवन केवल धार्मिक कथासँग मात्र सम्बन्धित छैन, उहाँको विचार, कर्म र शिक्षाले मानव जीवनलाई सत्य, धर्म, कर्तव्य, प्रेम र सदाचारको बारेमा अघि बढ्न प्रेरणा दिन्छ। श्रीकृष्णको जन्मसँग जोडिएको कथा अत्यन्त रोचक र भावपूर्वक छ। धार्मिक ग्रन्थ अनुसार मथुराका राजा कंस अत्याचारी शासक थिए। उनलाई आफ्नो बहिनी देवकीको आठौँ सन्तानबाट आफ्नो मृत्यु हुनेछ भन्ने आकाशवाणी भयो। त्यसपछि कंसले देवकीको र उनका पति वासुदेवलाई कारागारमा बन्दी बनाए। देवकीका सन्तानहरूलाई कंसले हत्या गर्दै गए, तर देवकीको आठौँ सन्तानका रूपमा भगवान् श्रीकृष्णको जन्म भयो। जन्मिने समयमा कारागारमा अद्भुत दिव्य वातावरण सृजना भएको भगवान् श्रीकृष्णले अधर्मको अन्त तथा धर्मको संरक्षणको लागि अवतार लिनुभएको धार्मिक विश्वास छ। श्रीकृष्ण जन्मिएपछि वासुदेवले उहाँलाई गोकुल पुर्याएर नन्द र यशोदाको संरक्षणमा राखेको कथा हामी धार्मिक ग्रन्थकामा पढ्दछौँ। त्यसपछि श्रीकृष्ण बाल्यकाल गोकुल वृन्दावनमा बितेको मानिन्छ। श्रीकृष्णको बाल्यकालको कथाहरूमा उहाँको बाल्य सुलभ चञ्चलता, गोपी गोपिनीहरूसँगको सम्बन्ध, गाईप्रति र प्रेम र बाँसुरीको मधुर धुन विशेष रूपमा प्रसिद्ध छन्। त्यसैले कृष्णलाई बालबालिकादेखि वृद्धासम्म सबैले प्रेमको श्रद्धा साथ सम्झिने गर्दछन्। अष्टमीको वास्तविक महत्त्व के हो? अष्टमीको केवल भगवान् श्रीकृष्णको जन्मदिन मनाउने पर्व मात्र होइन, यो पर्वले मानिसलाई धर्म, सत्य र प्रेम, कर्तव्य र मानवताको मार्गमा हिँड्ने प्रेरणा दिन्छ। भगवान् श्रीकृष्णले महाभारतको युद्ध भूमिमा अर्जुनलाई दिएको उपदेश श्रीमद् भागवत गीतामा समेटेको छ। गीता मानव जीवनको लागि अत्यन्त महत्त्वपूर्ण दार्शनिक ग्रन्थ मानिन्छ। श्रीकृष्णले अर्जुनलाई आफ्नो कर्तव्यबाट विमुख नहुन फलको मुह त्यागेर कर्म गर्न प्रेरणा दिनुभयो। उहाँको प्रसिद्ध शिक्षा हो, मानिसले आफ्नो कर्तव्य इमान्दारीपूर्वक गर्नुपर्ने र कर्मको परिमाणप्रति अत्याधिक आसक्त हुनुहुँदैन। यस शिक्षालाई आजको जीवनमा पनि प्रयोग गर्न सकिन्छ। हामी विद्यार्थी हौँ भन्ने लगनशील भएर पढ्नु हाम्रो कर्तव्य हो। हामी शिक्षक हौँ भन्ने ज्ञान बाँड्नु हाम्रो कर्तव्य हो। हामी हाम्रो अभिभावक हौँ भन्ने आफ्नो सन्तानलाई असल संस्कार दिनु हाम्रो कर्तव्य हो। हाम्रो समाजका सदस्य हौँ भने समाजमा शान्ति, सद्भाव र सहयोग कायम गर्नु हाम्रो जिम्मेवारी हो। यसरी हेर्दा जन्माष्टमीले हामीलाई केवल पूजा गर्न होइन, आफ्नो जिम्मेवारी बुझेर सही कर्म गर्न पनि सिकाउँछ। श्रीकृष्णको जीवनमा प्रेमको पनि ठूलो महत्त्व देखिन्छ। उहाँको वृन्दावन जीवन प्रेम, मित्रता, आत्मीयताको कथाले भरिएको छ। तर श्रीकृष्णको प्रेम केवल व्यक्तिगत सम्बन्धमा सीमित नभई सम्पूर्ण जीवप्रति करुणा र रुद्रको प्रतीक को रूपमा पनि बुझिन्छ। त्यसैले जन्माष्टमीले हामीलाई एक अर्कातिर प्रेम, सम्मान र सहनशीलताको प्रेरणा दिन्छ। जन्माष्टमीको अर्को महत्त्वपूर्ण पक्ष हो उपवास र भक्ति। यस दिन धेरै भक्तजनले व्रत

से र भगवान श्रीकृष्ण को पूजा गर्दछन्। भजन कीर्तन गर्ने र राति 12 बजी समयमा भगवान श्रीकृष्ण को जन्म उत्सव मनाउने गर्दछन्। मन्दिरहरूलाई आकर्षक रूपमा सजाइन्छ। भगवान श्रीकृष्ण को बालक रूपलाई झूलामा राखेर पूजा गर्ने परम्परा पनि धेरै ठाउँमा पाइन्छ। कतिपय स्थानमा दही हण्डी कार्यक्रम आयोजना गरिन्छ। विशेष गरी भारतको विभिन्न क्षेत्रमा दही हण्डी निकै उत्साहको साथ मनाइन्छ। यसैले सामूहिकता, सहकार्य, उत्साह र एकताको भावना प्रस्तुत गर्छ। नेपाल र भारतका विभिन्न स्थानमा जन्माष्टमी अवसरमा मेला, धार्मिक कार्यक्रम, भजन कीर्तन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ। जन्माष्टमीको सांस्कृतिक महत्त्व पनि उत्तिकै ठुलो छ। यस पर्वले हाम्रो परम्परा, लोकसंस्कृति, सङ्गीत, नृत्य र धार्मिक आस्थालाई नयाँ पुस्तासम्म पुर्याउने सहयोग गर्छ। बालबालिकाहरूलाई भगवान श्रीकृष्णको बालरूप सजाउने, कृष्णका कथा सुनाउने र धार्मिक तथा सांस्कृतिक कार्यक्रम गर्ने चलनले उनीहरूलाई आफ्नो संस्कृतिप्रति परम्परा जोड्ने सहयोग गर्छ। यदि हामी अष्टमीमा भगवान श्रीकृष्णको पूजा गर्छौँ तर झुट बोल्छौँ, अरूलाई दुःख दिन्छौँ, अन्याय गर्छौँ वा कर्तव्यबाट भाग्छौँ भने पर्वको वास्तविक उद्देश्य पूरा हुँदैन। श्रीकृष्णले धर्म र सत्यको पक्षमा उभिन सिकाउनु भएको छ। त्यसैले जन्माष्टमीको अवसरमा हामीले आफ्नो मनभित्र रहेको क्रोध, लोभ, अहंकार, ईर्षा र दोषलाई कम गर्न प्रयास गर्नुपर्छ। आजको समाजमा मानिसहरू विभिन्न तनाव, प्रतिस्पर्धा र चिन्ताबाट गुज्रिरहेका छन्। यस्तो अवस्थामा श्रीकृष्णको शिक्षाहरू अझै पनि सान्दर्भिक देखिन्छ। उहाँको जीवनले हामीलाई कठिन परिस्थितिमा पनि धैर्य राख्न, बुद्धिको प्रयोग गर्न, सत्यको पक्षमा उभिन र आफ्नो कर्तव्य पूरा गर्न प्रेरित गर्छ। श्रीकृष्णको अधर्ममाथि धर्मको विजय हुने विश्वास दिलाउनु भएको छ। त्यसैले जन्माष्टमीलाई आशा, सत्य र धर्मको विजयको पर्वको रूपमा पनि लिन सकिन्छ। यस पर्व पवित्र अवसरमा हामी सबैले भगवान श्रीकृष्णका शिक्षालाई सम्झ्यौँ, आफ्नो कर्तव्य इमान्दारीपूर्वक पूरा गरौँ, अरूप्रति प्रेम सम्मान राखौँ, अन्यायको विरुद्ध गरौँ, समाजमा शान्ति र सद्भाव कायम राख्दै योगदान गरौँ। भगवान श्रीकृष्णको जन्म उत्सवले सबैको जीवनमा सुख, शान्ति, प्रेम, सद्भाव र सकारात्मक ऊर्जा ल्याओस्। श्रोताहरूले यतिन्जेल वार्ताको कार्यक्रममा सुन्दै हुनुहुन्छ।